यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। दुर्लभ वन्यजन्तु तथा असमको गौरव एकसिङे गैंडाको संरक्षण व्यवस्थालाई अझ सुदृढ बनाउने उद्देश्यले देशमा प्रोजेक्ट राइनो नामक विशेष परियोजना कार्यान्वयन गरिनेछ। विश्व गैंडा दिवसको अवसरमा दिएको एक सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो कुरा घोषणा गर्नुभयो। यस परियोजना मार्फत गैंडाको सुरक्षा, वासस्थानको व्यवस्थापना, आनुवंशिक विकास र गैंडाको संख्या अध्ययनका लागि गैंडा पाइने राज्यहरूलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। प्रधानमन्त्रीले आफ्नो सन्देशमा यस दुर्लभ वन्यजन्तुको संरक्षणमा अग्रणी भूमिका खेल्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई धन्यवाद दिनुभयो र काजिरङ्गामा गैंडाको चोरी सिकारी रोक्न सफलता मिलेकोमा असमको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो कि विश्वका लगभग 80% गैंडा असममा छन् र चोरी सिकारी नियन्त्रणका लागि काजिरङ्गाले गरेको प्रयासले व्यापक प्रशंसा पाएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले कार्बी आङलङ विकासको गतिलाई तीव्र बनाउने उद्देश्यले हिजो डिफूमा कार्बी आङलङ स्वायत्त परिषदका प्रतिनिधिहरूसँग बैठक गर्नुभयो। बैठकमा मुख्यमन्त्रीले त्यस क्षेत्रमा सञ्चालित विभिन्न विकासमुखी परियोजना तथा योजनाहरूको प्रगतिको समीक्षा गर्नुभयो। उहाँले सर्वसाधारणको आशा र आकांक्षा अनुसार द्रुत र फलदायी ढङ्गले योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। पत्रकारहरूसँगको कुराकानीमा मुख्यमन्त्रीले कार्बी आङलङ स्वायत्त परिषदको निर्वाचन आउँदो वर्षको अप्रेलमा हुन सक्ने टिप्पणी गर्नुभयो। राज्यका बालबालिकाहरूको सामग्रिक विकासमा बढी जोड दिँदै राज्यमा नयाँ 8,000 आदर्श आँगनवाड़ी केन्द्र स्थापना गरिनेछ। बजाले जिल्ला आयुक्तको कार्यालयमा हिजो महिला तथा बाल विकास विभागका विभिन्न योजना तथा कामको प्रगतिको समीक्षा गर्दै मन्त्री अजन्ता नेउगले यो कुरा व्यक्त गर्नुभएको हो। समीक्षा बैठकमा मन्त्रीले बजाली जिल्लाका आँगनवाड़ी केन्द्रहरूको पूर्वाधार विकास, बालबालिका र आमाहरूका लागि सञ्चालित विभिन्न योजनाहरूको प्रगतिको जानकारी लिनुभयो। मन्त्रीले यस समीक्षा बैठकमा जुन आँगनवाड़ी केन्द्रहरूको आफ्नै भवन छैन ती केन्द्रहरूलाई भवन निर्माणका लागि प्राथमिकता दिएर नयाँ भवन निर्माणको व्यवस्था गरिने जानकारी गराउनुभयो। यता जुन आँगनवाड़ी केन्द्रमा बालबालिकाको संख्या 10 भन्दा कम छन् ती केन्द्रहरूलाई नजिकैको आँगनवाड़ी केन्द्रसँग गाभिने जानकारी पनि उहाँले गराउनुभयो। यसको साथै आँगनवाड़ी केन्द्रका कार्यकर्ता र सहायिकाहरूको अवकाशको उमेर 60 वर्ष निर्धारण गरेको कुरा पनि उहाँले उल्लेख गर्नुभयो। राज्यको वित्त विभागले पितृत्वको छुट्टी अर्थात् पेटर्निटी लिभ व्यवस्थालाई स्वीकृति दियो।

गरेको छ। वित्त विभागले यस सन्दर्भमा अधिसूचना जारी गरेको छ। अधिसूचना अनुसार दुईवटा भन्दा कम सन्तान भएका राज्य सरकारका पुरुष कर्मचारी वा अस्थायी कर्मचारीले पत्नीको शिशु जन्मिनु अघि वा प्रसूतिको समयमा वा जन्मिएपछि दुई हप्ताको विशेष पितृत्व विदा पाउनेछन्। बच्चा जन्मनु अघि वा बच्चा जन्मेको छ महिनाभित्र यो विदा लिन सकिनेछ। नगाउँ लोकसभा निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि प्रचार अभियान जारी छ। राजनैतिक दलहरूले निर्वाचन क्षेत्रको विभिन्न अञ्चलहरूमा साना ठूला बैठकहरू गरेर मतदाताहरूको मन जित्ने प्रयास गरिरहेका छन्। भाजपा र काङ्ग्रेसले उपनिर्वाचनका लागि 40 जना स्टार प्रचारकहरूको सूची सार्वजनिक गरेका छन्। भाजपाको सूचीमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माका साथै केन्द्रीय मन्त्री सर्वानन्द सोनोवाल, प्रदेश अध्यक्ष दिलीप शैकिया, पार्टी पर्यवेक्षक हरीश द्विवेदी, केन्द्रीय नेता सन्दीप पात्रा, राज्य बब्बर, केन्द्रीय मन्त्री पवित्र मार्गरेटा, मन्त्री डाक्टर रनोज पेगु, पीयूष हाजरिका, विश्वजित दैमारी, अशोक सिंघल, विमल बरा लगायत धेरै नेताहरू समावेश छन्। अर्कोतर्फ काङ्ग्रेसको प्रचार सूचीमा भूपेश बघेल, गौरव गगोई, रकिबुल हुसेन, पवन खेडा, सुप्रिया श्रीनेत लगायत अरू धेरै नेताहरूको नाम सामेल गरिएको छ। खेल समाचार। जापानमा भइरहेको एसियाली खेलकुदमा आज भारतका धेरै खेलाडीहरू पदक जित्ने लक्ष्यको साथ आआफ्नो विधाको प्रतिस्पर्धामा ओर्लिनेछन्। ओलम्पिकमा दुई पदक जित्ने मनु भाकरले महिला 10 मिटर एयर पिस्तोलको विधाको फाइनलको लागि योग्यता हासिल गरेको छिन् भने मनु भाकर, सुरुचि सिंह र ईशा सिंहको टोली भने समूह विधाको फाइनलमा पुग्न असफल भएको छ। आजलाई पुरा भयो।

आकाशवाणी गुवाहाटीको महाबाहुबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ। मिडियम वेभको 411.5 मिटर तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट आज असोज 7 गते बुधबार औ शुक्ल पक्षको द्वादशी तिथि हो र समय यस बेला अपराह्नको 3:21:24 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्र्याउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। प्रस्तुत छ घोषक चयनित आजका गीतका कोसेलीहरू, साथै यस क्रममा आज हामी कुरा गर्नेछौँ राष्ट्रिय आयुर्वेद दिवस सन्दर्भमा। तर त्यसभन्दा आउनुहोस् सुनौ कार्यक्रमको यो पहिलो गीत पेमा लामाको कण्ठमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ घोषक चयनित गीतका कोसेलीहरू। साथै आज हामी कुरा गर्नेछौँ राष्ट्रिय आयुर्वेद दिवस सन्दर्भमा। आज सेप्टेम्बर 23 हाम्रो प्राचीन परम्परा, प्रकृति र समग्र स्वास्थ्यको उत्सव मनाउने एउटा अत्यन्तै विशेष दिन। आज हामी राष्ट्रिय आयुर्वेद दिवस मनाइरहेका छौँ। भारत सरकारको आयुष मन्त्रालयले परम्परागत चिकित्सा प्रणालीलाई वैश्विक मञ्चमा प्रवर्धन गर्नका लागि 28 अक्टोबर 2016 पहिलो राष्ट्रिय आयुर्वेद दिवस मनाएको थियो। पहिलो यो दिवस हरेक वर्ष धनतेरस अर्थात् धन्वन्तरी जयन्तीको दिन मनाइन्थ्यो, जसले गर्दा हिन्दू चन्द्रपात्रोका कारण यसको मिति हरेक वर्ष परिवर्तन हुन्थ्यो र विश्वव्यापी रूपमा कार्यक्रम आयोजना गर्न कठिनाइ हुन्थ्यो। भारत सरकारले मार्च 2025 रजतपत्र जारी गरी 26 सेप्टेम्बरलाई सधैँका लागि राष्ट्रिय आयुर्वेद दिवस घोषणा गरिथ्यो। आज अर्थात् 23 सेप्टेम्बर 2026 यसको 11 संस्करण मनाइँदैछ। वर्ष 2026 यस दिवसको नारा स्वास्थ्य भविष्यका लागि आयुर्वेद राखिएको छ। आजको आधुनिक र व्यस्त युगमा जब मानिसहरू तीव्र जीवनशैली, मानसिक तनाव र नयाँ नयाँ स्वास्थ्य चुनौतीहरूसँग जुधिरहेका छन्, तब विश्वको ध्यान पुनः हाम्रा प्राचीन प्राकृतिक चिकित्सा पद्धतितर्फ मोडिएको छ। आयुर्वेद, जसलाई केवल रोग निको पार्ने माध्यम मात्र नभई जीवन जिउने एउटा वैज्ञानिक कला मानिन्छ, आज यसको महत्त्व विश्वभरि नै झन बढेर गएको छ। आयुर्वेद शब्द दुईवटा संस्कृत शब्दहरू मिलेर बनेको छ, आयु अर्थात् जीवन र वेद अर्थात् ज्ञान वा विज्ञान। त्यसैले आयुर्वेदको सोझो अर्थ हुन्छ जीवनको विज्ञान। आयुर्वेद दिवसको सन्दर्भमा कुरा अझै हामी जारी राख्नेछौँ। समय भएको छ अर्को एउटा गीतको, आउनुहोस् सुनौँ कुन्ती मुक्तानको कण्ठमा यो गीत।